विज्ञहरूले बताएका छन्। उक्त कानून निर्माणको लागि विशेष गरी चाइनिज विश्वविद्यालयका प्राज्ञहरूले धेरै वर्षदेखि अनुसन्धान र लबिङ गर्दै आइरहेका थिए। चाइनिज विश्वविद्यालयको नेदरसुल स्कुल अफ नर्सिङकी एकजना प्राध्यापक कार्मेन वोङले त यस रेडियो कार्यक्रममा पनि आएर सो विषयमा अन्तर्वार्ता दिनुभएको थियो। उहाँले अन्तर्वार्तामा विशेष गरिकन टर्मिनली इल बिरामीहरूलाई उनीहरूको इच्छा बमोजिम निर्णय गर्ने अधिकार दिनु मानव अधिकारको एउटा अङ्ग भएको पनि बताउनु भएको थियो। उहाँहरूको लबिङका कारण हङकङले पहिलो पटक यस प्रकारको कानुन पारित गरेको छ। हङकङको एउटा ठुलो एनजिओले हङकङका युवाहरूमा आत्महत्याको घटना रोक्नको लागि एक विशेष प्रकारको स्पेसलाइज इन्टरभेन्सन सर्भिस हुनुपर्ने माग गरेका छन्। समारिटन बिफ्रेन्डर्स हङकङ नाम गरेको एउटा ठुलो एनजिओका डेभिड सेङले पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्। उनले उक्त अवसरमा हङकङका युवाहरूमा भइरहेको आत्महत्याको घटनाको डाटा पनि सार्वजनिक गरेका छन्। समारिटन्स बिफ्रेन्डर्स हङकङका अनुसार गत वर्ष हङकङमा करिब 1,019 आत्महत्याका घटना भएका छन्, जुन संख्या प्रत्येक 1,00,000 जनसङ्ख्यामा 13.57% भएको बताएको छ। उक्त संख्या सन् 2024 सालमा 1,138 रहेको थियो। सन् 2024 को तुलनामा सङ्ख्यात्मक रूपमा केही आत्महत्याका घटना घटेको भए पनि उमेर तहको हिसाबले 19 वर्ष वा सोभन्दा कम उमेरका युवाहरूमा आत्महत्याको घटना धेरै बढेको बताएको छ। सो अवधिमा 19 वर्ष वा सोभन्दा कम उमेरका युवाहरूमध्ये करिब 47 जनाले आत्महत्या गरेका छन्, जुन सन् 2024 को तुलनामा करिब 30% वृद्धि भएको बताएको छ। समारिटन बिफेन्डर्स हङकङका डाइरेक्टर डेभिड चेङ चुङका अनुसार त्यस प्रकारको सुसाइडको घटनाहरू घटाउनको लागि अर्थात् कम गर्नको लागि हङकङ सरकारले र यहाँका एनजिओहरूले पनि विशेष प्रकारको स्क्रिनिङ र स्पेसलाइज सेवाहरू उपलब्ध गराउनुपर्ने बताएका छन्। उनका अनुसार हङकङमा स्रोत साधनको कुनै अभाव छैन, तर युवाहरूमा जुन प्रकारको ट्रेनहरू आइरहेको हुन्छ त्यस अनुसार सेवामा पनि हामीले नयाँ तौर तरिकाहरू थप्नुपर्ने हुन्छ। हङकङ लगायत अन्य हङकङको सुसाइड विशेष गरिकन आत्महत्याको दर अन्य विकसित देशहरूको तुलनामा भने कमै भएको बताइन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार जापान, साउथ कोरिया, फिनल्यान्ड र अमेरिकामा प्रत्येक 1,00,000 जनसङ्ख्यामा करिब 14-17% आत्महत्याको घटना घट्ने गर्दछ। त्यसको तुलनामा हङकङमा कम भएको भए पनि विशेष गरिकन 19 वर्ष वा सोभन्दा कम उमेरका युवाहरूमा आत्महत्याको घटना स्वात्तै धेरै बढ्नुले अत्यन्तै खतरनाक अवस्थाको सङ्केत गरेको कुरा पनि उक्त एनजिओका अधिकारीहरूले बताएका छन्। हङकङ सरकारले यहाँका युवाहरूमा विशेष गरिकन मानसिक रोगबाट उनीहरूलाई जोगाउनको लागि र उनीहरूमा खुसी साथ अध्ययन गर्ने र काम गर्ने वातावरण सिर्जना गर्नको लागि विभिन्न प्रकारका स्किमहरू पनि अगाडि सारेको छ। अब नेपालतर्फ, नेपालका चर्चित पर्वतारोही निर्मल पूर्जासहित अन्य 9 नेपालीहरू र अन्य पर्वतारोहीहरू पाकिस्तानको ब्रो पिक नाम गरेको चर्चित हिमाल आरोहण गर्ने क्रममा हिमपात भएपछि बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्यमा नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाकिस्तानको सरकारसँग समन्वय गरिरहेको कुरा बताइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभागले एक विज्ञप्ति जारी गर्दै बेपत्ता नेपाली आरोहीहरूको नाम समेत सार्वजनिक गरेको छ, जसअनुसार निर्मल पूर्जा सहित पूर्वबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा लगायत

भएका छन्। सो हिमाल आरोहणका क्रममा हिम पहिरोमा परि आरोहीहरू बेपत्ता भएको कुरा बिबिसीले उल्लेख गरेको थियो। उनीहरूको अवस्था के छ भन्ने विषयमा अहिलेसम्म पनि सरकारले धेरै कुरा पत्ता लगाउन नसकेको बताएको छ। नेपालका त्यस्तै अर्का एकजना आरोही तथा सांसद मिङमा डेभिड शेर्पाका अनुसार आरोही निर्मल पूर्जाको ट्र्याकर मुभमेन्ट नाम गरेको एउटा मेसिन गत हप्ता शुक्रबारको बिहानसम्म एक्टिभ रहेको देखेको छ। उनले सो मुभमेन्टको तस्विर समेत सार्वजनिक गरेका छन्। छ नेपाली सहित 10 आरोही सो हिमालको हिम पहिरोमा परि बेपत्ता भएका थिए र मुभमेन्टका आधारमा केही आरोहीहरू अहिलेसम्म जीवित रहेको र उनीहरू उद्धारको पर्खाइमा रहेको सङ्केत भएको पनि नेपालका सांसद मिङमा डेभिड शेर्पाले बताएका छन्। श्रोत साथीहरू सुन्दै हुनुहुन्थ्यो यो हप्ताको साप्ताहिक समाचार सङ्गालो पुरा भएको छ। अब हामी लाग्दैछौँ यहाँहरूकै प्रिय कार्यक्रम साङ्गीतिक कार्यक्रमतर्फ।

हेलो श्रोता साथीहरू, नमस्कार अनि स्वागत छ यो कार्यक्रमको साप्ताहिक सन्देशको यो साङ्गीतिक कार्यक्रममा। हामी सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ र श्रोता साथीहरू, आजको साँझ पनि हामी अब बाँकी समय यहाँहरूको लागि विभिन्न गीत सङ्गीतहरू, यहाँहरूका केही पत्रहरू हामीसँग आइपुगेका छन्, यी पत्रहरू पढेर अनि गीत सङ्गीत सुनाएर यहाँलाई मनोरञ्जन दिनेछौँ। हङकङमा यो टाइफुनको सिजन रहेको छ, भर्खर मात्रै हङकङमा निकै ठुलो टाइफुन नाउल चाहिँ आएर गएको छ।

नाउल टाइफुनको नम्बर 9 सिग्नल गत आइतबार चाहिँ हङकङको अब्जर्भेटरीले दिएको थियो र तर उक्त टाइफुनले हङकङमा खासै ड्यामेज खासै चाहिँ धेरै चाहिँ क्षति चाहिँ नगरेको कुरा यहाँका समाचार संस्थाहरूले जनाएका छन्। हङकङमा नाउल नाम गरेको टाइफुन खास भन्यो भने निकै ठुलो यो वर्षको ठुलो टाइफुन हो भनेर भनेको थियो टाइफुन आउनुभन्दा अगाडि। तर टाइफुन आएर नम्बर 9 को सिग्नल हुँदा पनि धेरै चाहिँ क्षति चाहिँ गरेको पाइएन हङकङमा चाहिँ। लकी भन्नुपर्छ हामी हङकङका बासिन्दाहरूलाई चाहिँ अब यो क्षति चाहिँ धेरै हुन्छ भने डर हुन्छ। त्यही काम सबै चाहिँ उद्योग धन्दाहरू पनि बन्द हुने गर्छन्, बाटोघाटोहरू बन्द हुने गर्छन् टाइफुनमा। मान्छेहरूको स्वास्थ्य मान्छेहरूको सुरक्षा महत्त्वपूर्ण कुरा हो हङकङमा। हङकङ सरकारले पनि यहाँको हरेक नागरिकको हरेक बासिन्दाको स्वास्थ्यलाई उनीहरूको चाहिँ सुरक्षालाई धेरै प्राथमिकता दिने गर्दछ सरकारले पनि। त्यसै भएको हुनाले यो टाइफुन आउनुभन्दा अगाडिदेखि नै सरकारको यो हङकङ अब्जर्भेटरी डिपार्टमेन्टले चाहिँ कहाँदेखि कतातिर घुमिरहेको छ टाइफुन भनेर ट्र्याक गरिरहेको हुन्छ, उनीहरूले पछ्याइरहेका हुन्छन्, हेरिरहेका छन् त्यसको मुभमेन्ट कता गइरहेको छ, कुन गतिमा कति किलोमिटर कति सय किलोमिटरको पर आवरको चाहिँ गतिमा चाहिँ यो आइरहेको छ र त्यसले चाहिँ कुन गतिको चाहिँ टाइफुन हङकङमा कतिखेर आउनसक्छ भनेर उनीहरूले निरन्तर चाहिँ अपडेट दिइरहेका हुन्छन्। यहाँका समाचारहरू मार्फत पनि दिइरहेका हुन्छन्, समाचारहरूले पनि दिइरहेका हुन्छन् भने हङकङ अब्जर्भेटरीको आफ्नै चाहिँ वेबसाइटमा पनि हरेक मिनटमा घन्टा घन्टामा चाहिँ अपडेट गरेको हुन्छ, ताकि जनताहरू सुसूचित बनाउन् र उनीहरूले आफूलाई सकेसम्म सुरक्षित राख्न सकुन् भनेर हङकङ सरकारले निकै राम्रो व्यवस्था चाहिँ हङकङमा गर्ने गरेको छ। अब फेरि हङकङबाट अर्को एउटा टाइफुन निस्केको छ डल्फिन नाम गरेको। यो डल्फिन नाम गरेको टाइफुन फेरि चाहिँ यो उत्तरतिर बगिरहेको छ भनेर हङकङका समाचारहरूले दिइरहेका छन्। त्यो फर्केर कता जाने हो अहिलेसम्म चाहिँ खासै थाहा चाहिँ छैन, तर हङकङ फेरि फर्केर आउँछ आउँदैन भन्ने कुरा चाहिँ भयो भने हङकङको अवश्य पनि अब्जर्भेटरीले हामी सबैलाई जानकारी दिएला। टाइफुनको यो सिजन रहेको छ हङकङमा, यो सिजनमा सधैँभरि वर्षेनी टाइफुनहरू आउने गर्छन्, चाहिँ यहाँ टाइफुन आइरहन्छ र यहाँ चाहिँ टाइफुन आउने समयमा कतिपय अवस्थामा निकै ठुलो चाहिँ क्षति पनि हुने गर्छ। यहाँका चाहिँ बाटोघाटोहरू जताततै चाहिँ रुखहरू ढालेर चाहिँ यहाँ क्षति गर्ने गर्छ अनि समुद्र किनारमा भएका घरहरू अनि त्यहाँ बस्ने मानिसहरूलाई पनि त्यहाँ धेरै असर गर्ने गर्छ। एनिवे यो वर्ष चाहिँ त्यस खालको चाहिँ क्षति नहोस् हामी कामना गरौँ। टाइफुन आए पनि टाइफुन त आउँछ अवश्य पनि, हामीले रोक्न सक्दैनौँ, त्यो त चाहिँ प्रकृतिको कुरा भयो, तर टाइफुन आए पनि धेरै क्षति नहोस् भन्ने हामी कामना गरौँ। एनिवे श्रोता साथीहरू, आजको साँझ मैले यहाँहरूको लागि भर्खर मात्रै छेवाङ लामाको स्वरमा एउटा गीत पसकेको थिएँ, अवश्य पनि इन्जोय गर्नुहोला। म फेरि पनि अर्को गीत यहाँहरूको लागि लिएर आउँदैछु, गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। अपूर्व तामाङको स्वरमा मनका भावना बोलको गीत छ, यो मिठो गीत छ, सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्।

शिक्षा ब्युरोको सूचना। सन् 2017-2018 शैक्षिक वर्षदेखि हङकङ सरकारले किन्डरगार्टन एजुकेसन स्किम लागू गरेको छ। यो स्किममा सहभागी हुने सबै किन्डरगार्टनहरूले हङकङ सरकारबाट मान्यता प्राप्त दर्ता कागजात जस्तै रजिस्ट्रेसन सर्टिफिकेट फर किन्डरगार्टन एडमिसन वा किन्डरगार्टन एडमिसन पास हुने विद्यार्थीहरूलाई भर्ना गर्ने गर्दछन्। यदि बच्चाहरूका आमा बाबुहरूले वा अभिभावकहरूले आगामी 2027-28 शैक्षिक वर्षको लागि आफ्ना नानीहरूलाई यस स्किममा दर्ता गर्न चाहन्छन् भने उनीहरूले शिक्षा ब्युरोमा इलेक्ट्रोनिक ईआरसी वा ईएपको लागि यही वर्षको सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म आवेदन दिनुपर्नेछ। विशेष गरी सन् 2024 सालको डिसेम्बर 31 वा सोभन्दा पहिले जन्मेका हङकङवासीहरूका बच्चाहरूको लागि यस स्किममा दर्ता गर्न सकिनेछ, ताकि ती बालबालिकाहरू आगामी 2027-28 शैक्षिक वर्षमा किन्डरगार्टन भर्ना हुन सकुन्। आवेदन आइएम स्मार्ट एप मार्फत वा इडिबीको वेबसाइट मार्फत गर्न सकिनेछ। आवेदन फारमहरू इडिबीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवेदन फारमहरू होम अफेयर्स डिपार्टमेन्टको डिस्ट्रिक्ट अफिसहरूबाट पनि प्राप्त गर्न सकिनेछ। यस स्किमको बारेमा थप जानकारी प्राप्त गर्नको लागि कृपया इडिबीको किन्डरगार्टन एडमिसन 2 सेक्सन फोन नम्बर 3540-6808 वा 3540-6811 सम्पर्क गर्नुहोस्। नेपाली भाषाको रेडियो कार्यक्रम अन्तर्गतको साङ्गीतिक कार्यक्रममा फेरि पनि सम्पूर्ण श्रोता साथीहरूलाई सञ्चालक सुरा थापा स्वागत गर्न चाहन्छ। यहाँहरूलाई नमस्कार टकाउन चाहन्छ र अवश्य पनि आरामै कुशलै हुनुहुन्छ होला। हङकङमा निकै गर्मी बढिरहेको छ र सँगसँगै टाइफुन पनि आइ नै रहेको छ, आइरहन्छ, बेला बेलामा आइरहेको छ। अस्ति हप्ता केही हप्ता अगाडि केही दिन अगाडि मात्रै गत हप्ताको आइतबार चाहिँ हङकङमा ठुलो टाइफुन आएको थियो र अर्को फेरि टाइफुन हङकङबाट निस्केको टाइफुन डल्फिन नाम गरेको टाइफुन फेरि चाहिँ कता कता घुमिरहेको छ भन्ने हामीलाई आइरहेको छ। ऊ त अवश्य पनि चाहिँ हङकङ आउनु लाग्यो भने हङकङ सरकारले हामीलाई चाहिँ सूचना जारी गर्ने नै छ अनि हामी यहाँहरूलाई जानकारी दिनेछौँ। आजको साँझ म यहाँहरूको लागि केही चाहिँ जानकारी लिएर आइरहेको छु, साथमा गीत सङ्गीत अनि केही पत्र पनि छन् मसँग। तर एउटा पत्र चाहिँ आज पढ्नै पर्ने चाहिँ लागिरहेको छ, उहाँको दुईवटा पत्र आएको छ। हाम्रो साथी हुनुहुन्छ उहाँ राई गौतमजी, उहाँले लेख्नुभएको छ। विशेष गरिकन डक्टर टिकाजीलाई उहाँले चिठी लेख्नुभएको थियो, तर डक्टर टिकाजी ना राणाजी आज बिरा के अरे आज चाहिँ व्यस्त भएर उहाँ फेरि आउन भ्याउनु भएन। म आइरहेको छु, यहाँहरूले अवश्य माइन्ड गर्नुहुन्न, मैले पनि यहाँहरूसँग कुराकानी गर्छु, यहाँहरूका कुराकानीहरू यहाँहरूका चाहिँ सन्देशहरू अवश्य पनि चाहिँ पास गरिरहन्छु। हाम्रो राई गौतमजीले हामीलाई एउटा चाहिँ यो क्लासिकल गीत लेखेर पढ्नु भएको छ, उहाँको गीत रहेछ यो। यो चाहिँ मलाई आज पढ्नै मन लाग्यो र यो पत्र उहाँको मैले खोलिहालेँ, हुन त यो चाहिँ यो टिकाजीको लागि हुन चाहिँ लेखेको रहेछ। एनिवे उहाँ लेख्नुहुन्छ, डियर डक्टर टिका सिस्टर, फर्स्ट अफ अल थ्याङ्क यू फर रिडिङ माई लेटर। इट्स सो बोरिङ हियर, सो आई राइट वान मोर नेपाली क्लासिकल सङ टु किल द टाइम। आई होप यु विल रिड इट आउट। र टाइटल रहेको छ अल्जाइमर्स होला, उहाँले भन्नुभएको सायद अङ्ग्रेजीको अल्जाइमर्स। एनिवे उहाँको टाइटल अनुसार यो चाहिँ यस्तो रहेको छ, आज अचानक कोही याद आयो, ओबानो आँखा भरिएर आयो। आज अचानक कोही याद आयो, ओबानो आँखा भरिएर आयो। न ढलेको थियो दिन, न त छाए थियो साँझ। न ढलेको थियो दिन, न त छाए थियो साँझ। दिन दहाडे मलाई याद आयो, ओठमा मधुर मुस्कान त आयो। न त्यही मुस्कानसँगै आँसु चुइन थाल्यो, त्यही मुस्कानसँगै आँसु चुइन थाल्यो। आज अचानक कोही याद आयो, न भएको पो थियो पीडा, न भएको थियो पीडा। न देखेको थियो मन, खै के को पिर लागेर आयो। गुनासो थिएन यो जिन्दगीसँग, गुनासो थिएन यो जिन्दगीसँग। खै किन अधुरो लागेर आयो, आज अचानक कोही याद आयो। न लाए थिए प्रीति, न त खाए थिए कसम। न लाए थिए प्रीति, न त खाए थिए कसम। त्यही पनि माया लागेर आयो, म घरि नघरि बिर्सिने मान्छे। खै कसरी उसको सम्झना आयो, खै कसरी उसको सम्झना आयो, आज अचानक

कोही याद आयो, ओबानो आँखा भरेर आयो, वा वा वा क्या मिठो होइन। एनिवे हाम्रो राई गौतमजीले यो लेखेर पढाउनु भएको यो क्लासिकल सङको यो चाहिँ एउटा छन्द जस्तो थियो, बडो मिठो थियो, उहाँ निकै राम्रो लेख्नु हुँदो रहेछ। एनिवे धन्यवाद छ राई गौतमजी तपाईँलाई यहाँको यो चाहिँ कविता यो सङ गीतको लागि। एनिवे म फेरि पनि यहाँहरूको लागि अर्को गीततर्फ लाग्दैछु, चौबन्दी चोलीमा भन्ने आस्था राउतको यो मिठो गीत छ, यो गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। मसँग अरू पनि केही सङ्गीतहरू गीत सङ्गीतहरू रहेका छन् र केही जानकारी रहेका छन् अनि हामीसँग सायद अरू पनि पत्र केही रहेछन् भने म यहाँ हेर्दै गर्छु, अवश्य पनि यहाँहरूलाई सुनाउनेछु। एनिवे यो गीततर्फ लगाऊँ, आस्था राउतको चौबन्दीमा पटुकी भन्ने।

हङकङ सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्जस्टनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्, त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ, प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै SPF 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ। यदि तपाईँले बिमार भए जस्तो महसुस गर्नुभयो वा चक्कर लाग्ने भयो वा टाउको दुख्यो, भमिट आयो वा कन्फ्युजन भयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस्। स्टे अलर्ट, स्टे कुल एन्ड प्रोटेक्ट योरसेल्फ इन हट वेदर। भिजिट csp.gov.hk फर मोर इन्फर्मेसन। श्रोता साथीहरू नमस्ते अनि हार्दिक स्वागत छ फेरि पनि यहाँहरूको लागि। हामी चाहिँ यो गीत सङ्गीतको कार्यक्रम साङ्गीतिक कार्यक्रममा चाहिँ आइपुगेका छौँ। फेरि पनि यहाँहरूसँग भलाकुसारी गर्न यहाँहरूको लागि केही जानकारीहरू पस्किनको लागि यहाँहरूका पत्रहरू हामीसँग रहेका छन्। नेपालको अलिकति नेपालमा भइरहेको अलि पछिल्लो घटनाक्रमको बारेमा यहाँहरूलाई जानकारी दिइहालौँ। सायद यहाँहरूले सुन्नु पनि भयो होला, कतिपयले पढ्नु पनि भयो होला। नेपालको तराई क्षेत्रमा अहिले एकदमै धेरै हिंसा भड्किरहेको छ, विशेष गरिकन त्यहाँका हिन्दू र मुस्लिम समुदायका मानिसहरू बिच हिंसा द्वन्द भइरहेको छ, लडाइँ झगडा भइरहेको छ र विशेष गरी हिन्दू समुदायका मानिसहरूले मुस्लिम समुदायका मानिसहरूमाथि जहाँ तहीँ आक्रमण गरिरहेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। यतिखेर त्यहाँ किन त्यस प्रकारको घटना भयो भन्ने विषयमा सिराको एउटा चाहिँ ठाउँमा चाहिँ त्यहाँ खास मन्दिरमा पूजा गरिएको समयमा अथवा कसैले केही गर्यो भन्ने चाहिँ भनेको छ, तर स्पष्ट रूपमा चाहिँ नेपाली समाचार संस्थाहरूले सबै कुरा खुलाएका छैनन्। तर द्वन्द भइरहेको, अहिले हिंसा बढिरहेको चाहिँ त्यहाँ चाहिँ समाचार बाहिर आइरहेको छ। त्यहाँ हिंसा रोक्ने क्रममा प्रहरीले सेनाले गोली चलाएको थाहा भएन, गोली चलाउँदाखेरि 2-3 मानिसहरूको ज्यान पनि गइसकेको छ र त्यहाँ चाहिँ हिंसा झनै एकदमै चर्किरहेको छ भनिन्छ। सिरादेखि लिएर अहिले चाहिँ लाहानको सिरादेखि लिएर यता चाहिँ मोरङ, सुनसरी लगायतका जिल्लाहरूतिर, रौतहतिर पनि फैलिरहेको छ र काठमाडौँ पनि फैलिने खतरा भएको भनिएको छ। र यो जाति, यो विशेष गरेर धार्मिक हिंसा, यो धार्मिक द्वन्द निकै खतरनाक हुने गर्छ। नेपालमा खास गरिकन चाहिँ धार्मिक द्वन्द त्यति हुने गर्दैन, तराईतिर यसो छिटपुट रूपमा हुने गर्छ, तर यसपालिको अलि सिरियस भनेको छ। हिन्दू समुदायका भनिएका केही मानिसहरू उग्र रूपमा चाहिँ मुस्लिम समुदायको विरुद्धमा नाराबाजी गरेका चाहिँ भिडियोहरू चाहिँ सामाजिक सञ्जालमा चाहिँ देखिन्छ, हामीले पनि देख्न सकिन्छ। कतिपय अवस्थामा चाहिँ हिन्दू समूहका केही चाहिँ उग्र युवाहरूले मुस्लिम समुदायका चाहिँ निर्दोष मानिसहरूलाई

बुढाबुढीहरूलाई आक्रमण गरिरहेको भिडियोहरू पनि सामाजिक सञ्जालमा देखिन्छ। त्यहाँ चाहिँ त्यो त्यस प्रकारको चाहिँ हिंसा भड्किनुपर्ने, त्यसरी मानिसहरू उत्तेजित हुनुपर्ने धेरै कारण चाहिँ हामीले देख्दैनौँ। विशेष गरिकन चाहिँ सिराको देवानगञ्ज भन्ने स्थानमा त्यहाँ चाहिँ केही घटना भएको थियो। त्यहाँ त्यो घटना भएपछि त्यहाँ चाहिँ दुई समुदाय, दुईवटा धार्मिक समुदाय बिच चाहिँ हिंसा भड्केको छ। तर सरकार समर्थक रासोपाका कतिपय मानिसहरूले फेरि त्यसलाई चाहिँ त्यो चाहिँ तोडमोड गरेर उनीहरूले चाहिँ अर्को राजनीतिक दल श्रम संस्कृति पार्टीका चाहिँ अध्यक्ष चाहिँ प्रेसिडेन्ट चाहिँ अब नेता हर्क साम्पाङलाई दोष दिइरहेका छन्, गाली गलौज गरिरहेका छन्। हामी देखिरहेका छौँ सामाजिक सञ्जालमा जताततै उनको विरोध भइरहेको छ। उनले खास उनले अहिलेसम्म कतै पनि त्यस्तो हिंसाको पक्ष पोषण गरेको देखिँदैन। उनले त सबैलाई माया गर्नुपर्छ भन्छन्, प्रकृतिलाई माया गर्नुपर्छ भन्छन्, उनले रुख बिरुवालाई नि माया गर्नुपर्छ भन्छन्, उनले जनावरहरूलाई नै माया गर्नुपर्छ भन्छन्, उनले मान्छेहरू मान्छे मान्छे बिचमा त झन् माया गर्नुपर्ने कुरा भइ नै हाल्यो होइन। यो रासोपाका मानिसहरू र विशेष गरिकन बालेन समर्थक मानिसहरू एकदमै चाहिँ कुरालाई तोडमोड गरेर अहिले चाहिँ अर्क साम्पाङलाई चाहिँ दोष दिएको पनि हामीले देख्न सक्छौँ। सामाजिक सञ्जालमा यो कुनै पनि अर्थमा ठिक छैन। हिंसा बढ्किरहेको छ हिन्दू र मुस्लिम बिच, र चाहिँ अर्क साम्पाङ न हिन्दू न मुस्लिम, उनी आफूलाई कुनै पनि प्रकारको धर्मसँग उनी जोड्दैनन्, उनी सबै धर्मलाई सम्मान गर्नुपर्छ भन्छन्, तर फेरि दोष फेरि उनलाई दिने गरेको छ। एनिवे यो भयो नेपालको यो घटनाक्रम। यो घटनाक्रम चाहिँ अब यो कतिखेर कुन अवस्थामा गएर यो चाहिँ रोकिन्छ भन्ने अहिलेसम्म यकिन छैन। सेना परिचालन गरेको छ सरकारले, तर अनि गृहमन्त्री चाहिँ बेला बेला चाहिँ तराईतिर गइरहेका छन्। कतिपयले भन्ने गर्छन् गृहमन्त्री त्यहाँ गएर मान्छेले झन् मान्छेलाई भड्काउने काम गरेको पनि भन्ने गर्छन्। त्यो थाहा छैन उनले भड्काए कि भड्काएनन्, सत्य हो कि होइन, किन भड्काए भन्ने कुरा नै प्रश्न आउँछ होइन आफै गृहमन्त्री भएर। एनिवे र यो सरकार आइसकेपछि यसले राम्रो गर्ला भन्ने धेरै मानिसहरूलाई लागिरहेको थियो, तर यो सरकारले खासै धेरै काम पनि गर्न सकेको छैन। म भर्खर मात्र नेपाल घर फर्केको हुँ। नेपालमा मानिसहरूमा व्यापक रूपमा निराशा देखिने देखिएको छ। नेपालमा ट्याक्स जताततै बढाइएको छ। अहिले अस्पतालमा पनि मान्छे बिरामी भएर जाँदाखेरि पनि ट्याक्स दिनुपर्ने अवस्था आएको छ। शिक्षामा चाहिँ पहिला फ्री एजुकेसन थियो सरकारी स्कुलमा, अब चाहिँ मान्छेहरूले ट्याक्स दिनुपर्ने भएको छ। बोर्डिङ स्कुलमा ट्याक्स लगाएपछि महँगो बोर्डिङ झन् महँगो बनेको छ। र कतिपय अवस्थामा मैले केसम्म सुने भने भर्खर मात्र म नेपाल गएर नेपालका चाहिँ कतिपय बोर्डिङ चलाउने साथीहरूलाई पनि भेटेँ, कतिपय बोर्डिङमा पढाउने चाहिँ अभिभावक साथीहरूलाई पनि भेटेँ। अभिभावक साथीहरूले के भन्छन् भन्दाखेरि 3% सरकारले ट्याक्स बढाएको छ, तर बोर्डिङले फेरि 30% बढाएर उनीहरूलाई फिस बढाएर पठाएको छ, सरकारले त्यो हेरेको छैन होइन, यो ट्याक्स जताततै बढाएको छ भनेर चाहिँ भन्ने गरेको छ। सरकारले चाहिँ युवाहरूलाई चाहिँ विदेश जानबाट रोक्नको लागि कुनै पनि कार्यक्रम लिएको छैन भनेर चाहिँ भन्ने मान्छेहरू मैले कहीँ पनि भेटेँ। एयरपोर्टमा चाहिँ सधैँ जस्तै विदेश जानेहरूको लाम उत्तिकै छ, पहिला जस्तो छ, त्यो बढेको छ तर घटेको छैन। एनिवे यो सरकार आएर के नै हुन्छ भन्ने मान्छेहरू लागिरहेको थियो। चाहिँ मान्छेहरूलाई चाहिँ सामाजिक सञ्जालबाट रिलहरूबाट अनेक खालका चाहिँ भ्रमहरू चिर्न चाहिँ सफल भएको छ सरकारले। विदेश बस्ने नेपालीहरूलाई हामीले के नै गऱ्यौँ भनेर हुने नहुने कुराहरू देखाएको छ, तर नेपाल बस्ने मान्छेहरूले रियल दुःख जसले भएका छन् उनीहरूले चाहिँ फेरि त्यहाँनिर अलिकति खासै सन्तुष्टिपूर्ण खालको कुराकानी गरेको हामीले भेटेनौँ। एनिवे यो तराईतिरको हिंसा सकेसम्म साम्य होस् भनेर नेपालका अहिले चाहिँ सबै चाहिँ राजनीतिक दलका मानिसहरूले सद्भाव र्यालीहरू निकाल्न थालेका छन्। धार्मिक समुदायका मानिसहरूले सद्भाव र्यालीहरू निकाल्न थालेका छन्। लुम्बिनीमा पनि चाहिँ सद्भाव र्याली निकाल्न थालियो, काठमाडौँमा निकाल्न थालियो, पोखरामा निकाल्न थालियो भनेको छ। र आशा गरौँ यो हिंसा अगाडि चाहिँ धेरै बढ्ने छैन, यो हिंसा शान्त हुनेछ। मानिसहरू एकअर्कामा मिलेर बस्नेछन्, सबैले एकले अर्कालाई सम्मान गर्नेछन्, माया गर्नेछन्, आफआफ्नो विश्वास, धर्ममा विश्वास, राजनीतिमा विश्वास होइन, त्यो संस्कृतिमा आफआफ्नो हुने त भइ नै हाल्छ, त्यसलाई कसैले रोक्न सक्दैन। तर अर्कोको चाहिँ विश्वासमा हामीले खलल पुग्ने, अर्कोले चाहिँ मान्ने कुरालाई हामीले चाहिँ अपमान गर्ने हामीले गर्नु हुँदैन, चाहिँ सबैजनाले यसरी नै बुझ्नेछन् भन्ने हामी आशा गरौँ। एनिवे यो थियो नेपालको बारेमा अलिकति छोटो अपडेट। यहाँहरूको लागि पछिल्लो पटक म नेपाल गएर आएको चाहिँ नेपालमा बुझेको कुरा पनि मैले यहाँलाई सेयर गरेँ। एनिवे यहाँहरूको लागि अर्को गीत लिएर आइरहेको छु, जिउन गाह्रो भन्ने द यस ब्यान्डको। यो गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्।

श्रोता साथीहरू सुन्दै हुनुहुन्थ्यो नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश अन्तर्गतको साङ्गीतिक कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू अप्सन इन्जोय गर्नुहोला। यतिखेर हङकङमा गर्मी पनि चढिरहेको छ, सँगसँगै टाइफुन पनि बेला बेला आइरहेको छ। हामी सबैले चाहिँ जोगिनुपर्ने भएको छ, गर्मीबाट पनि जोगिनुपर्ने भएको छ एन्ड टाइफुनबाट पनि जोगिनुपर्ने भएको छ। फेरि पनि अब टाइफुन आउने चाहिँ सङ्केत फेरि देखिएको छ। एनिवे यहाँहरूको लागि चाहिँ टाइफुन आउने भयो भने, खतराको सङ्केत हुने भयो भने, हङकङ सरकारको हङकङ अब्जर्भेटरीले अवश्य पनि हामीलाई जानकारी दिनेछ। अनि यहाँ हामी त यहाँ हप्ताको एक दिन मात्रै आउने गर्छौँ, त्यसकारण चाहिँ हप्ताको एक दिन चाहिँ ठ्याक्कै अब समयमा पऱ्यो भने हामी अवश्य नै अपडेट गर्नेछौँ, अन्यथा यहाँहरू अपडेट अवश्य पनि हुनुहुनेछ। आफै हङकङ अब्जर्भेटरीको आफ्नै एप पनि छ, यदि यहाँहरूले एप डाउनलोड गर्नुभयो भने उनीहरूले हरेक चाहिँ मिनटमा, हरेक चाहिँ घन्टा, प्रत्येक घन्टा चाहिँ उनीहरूले अपडेट गरिरहेका हुन्छन् टाइफुनको बारेमा, अनि वर्षाको बारेमा, ब्ल्याक रेन, रेड रेन, अनि येलो रेन र एम्बर चाहिँ रेड स्टर्म भन्ने गरिन्छ, चाहिँ उनीहरूले अपडेट गरिरहेका हुन्छन्। ब्ल्याक रेन र रेड रेन हुँदाखेरि बालबच्चाहरू स्कुल जानु पर्दैन, त्यो चाहिँ यहाँहरूलाई थाहा छ होला, तर एम्बर रेनमा चाहिँ त्यति साह्रो खतरा हुँदैन भनेर बालबच्चाहरू स्कुल जाने गर्छन् होइन। एनिवे अनि टाइफुन आयो, 8 नम्बर आयो भने त स्कुल पनि बन्द हुन्छ, काम चाहिँ कार्यस्थल पनि बन्द हुन्छ, अफिसहरू सबै बन्द हुन्छन्। कति कतिपय अवस्थामा त बाटोघाटो गाडीहरू सबै बन्द हुने गर्छन्, हामी सबै जोगिनुपर्नेछ। फेरि एकातिर यतातिर फेरि अहिले यो गर्मीको समय पनि परिरहेको छ, विशेष गरिकन बाहिर घाममा काम गर्ने मानिसहरूले विशेष ध्यान दिनुपर्ने भएको छ। चाहिँ अब एकदम प्रशस्त पानी पिउने, यो कफी र अल्कोहल चाहिँ पिउनु हुँदैन भन्ने छ, सरकारले सूचना पनि जारी गरेको छ। कफी र अल्कोहल चाहिँ यो गर्मीको समयमा धेरै पिउनु हुँदैन, किनकि त्यसले गर्दाखेरि हाम्रो शरीर ड्राई हुन्छ अनि घामले पनि असर गर्छ। र यदि तपाईँहरू चाहिँ त्यो खालको चाहिँ अवस्थामा काम गर्नुहुन्छ, वातावरणमा काम गर्नुपर्छ नि गर्नुहुन्छ भने आफ्नो विशेष ख्याल गर्नुहोला। एनिवे यो कार्यक्रमलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ। यहाँहरूलाई पनि यस्तै खाले गीत सङ्गीत सुन्ने मन भए, आफ्ना साथीहरूलाई सुनाउने मन भए, अर्थात् हाम्रो रेडियो कार्यक्रम मार्फत आफ्ना विभिन्न सन्देशहरू, कथा कविताहरू चाहिँ प्रसारण गर्ने मन भए, कृपया पत्राचार गर्न नभुल्नुहोस्। पत्राचार गर्नको लागि हाम्रो ठेगाना रहेको छ साप्ताहिक सन्देश रेडियो 3, रेडियो टेलिभिजन हङकङ, पोस्ट बक्स नम्बर 70200। हाम्रो अब चाहिँ हाम्रो यो इमेल चाहिँ अलिकति बिग्रेको छ, त्यस कारण इमेल ठेगाना छैन। एनिवे हामी आजकल फेसबुक पनि चलाउँदैनौँ, तपाईँहरूले सकेसम्म हामीलाई लिखित चाहिँ यो पत्र नै पठाउनुपर्छ। तर पनि हामीसँग आएका पत्रहरू हामी प्रायः पढ्ने गर्छौँ, यहाँहरूको अनुरोधका गीतहरू हामीसँग भएसम्म हामीले बजाउने पनि गर्छौँ। अब एनिवे कतिपय गीतहरू बजाउन नसकेको अवस्था छ भने अवश्य पनि हामी क्षमा चाहन्छौँ होइन। एनिवे आजको कार्यक्रमबाट पनि अब बिदाउने बेला भइरहेको छ, तर बिदा हुनुभन्दा अगाडि यहाँहरूको लागि एउटा अन्तिम कोसेली चाहिँ बाँकी नै छ, मैले लिएर आएको छु। यो चाहिँ 1974 चाहिँ यो गीत हो, यो धेरै धेरै आउँछ मनमा भन्ने बोलको। हामीले यो गीत धेरै पटक बजाइसकेका छौँ, एनिवे माइन्ड गर्नु न। यो मिठो गीत छ, सुन्नु लाग्ने गीत छ, अलिक पुरानो पप गीत हो, नेपाली चाहिँ पप गीत हो। पछिल्लो पटक धेरै ऱ्याप गीतहरू आएको छन्, ऱ्याप गीतहरू अलिक चाहिँ छाडा भएको हुनाले आजकल किन बजाउनु मन लाग्दैन। त्यही चाहिँ अब किनभने कतिपय अवस्थामा चाहिँ हाम्रा चाहिँ अङ्कलहरूले, आन्टीहरूले, मामा माइजूहरूले गीतमा चाहिँ रेडियो कार्यक्रम सुन्ने गराउँछ भन्ने हामीले थाहा पायौँ। यो युवाहरूको लागि पप ऱ्याप गीत त ठिकै होला, तर बाजे बजेको लागि, अङ्कल आन्टीहरूको लागि, मामा माइजूहरूको लागि यो ठिक छैन भन्ने लागेर हामीले ऱ्याप गीत चाहिँ अलिक बजाउनु छाड्यौँ, छाडा हुन्छ होइन। हुन त हाम्रो अहिलेको प्रधानमन्त्री पनि ऱ्याप गाएकै हुन्, उनले पनि पहिले पहिला गाएका छाडा गीतहरू आजकल चाहिँ बजारमा व्यापक रूपमा मात्रामा हामीले सुन्ने गर्छौँ। कतिपयले उनको यो मजाक उडाएर पनि सायद प्रचार गरेका होलान् सामाजिक सञ्जालतिर, हामीले देख्ने गर्छौँ ऱ्याप गीतहरू, प्रधानमन्त्रीले आफूले ऱ्याप गाउँदाखेरि गाएका, आफू मेयर हुँदाखेरि, मेयर हुँदा अगाडि उनले गाएका चाहिँ गीतहरू हामीले सुन्ने गर्छौँ। एनिवे यो गीत सुन्दै गर्नुहोस् आजको साँझ, धेरै धेरै आउँछ मनमा भन्ने 1974 एडीको यो गीत। अनि यहाँहरूको यो हप्ता एकदम रमाइलो रहोस्, राम्रो रहोस्, र सकेसम्म गर्मीबाट अनि टाइफुनबाट सुरक्षित रहनुहोस्। अर्को हप्ता फेरि पनि यस्तै कार्यक्रम साथमा फेरि पनि भेट्नेछौँ। तपाईँसँग लागि म सञ्चालक सुरा थापालाई बिदा दिनुहोस्। हस्त, गुड बाई, नमस्ते।